0: perfect antidote to your road rage. City FM 89. It's 7:30 PM.
1: City FM 89.
2: This show is brought to you by Jazz.
3: टेलीनॉर की वीकली एक्सट्रीम प्लस ऑफर लगाओ 550 रुपए में 60 GB डेटा 15,000 टेलीनॉर और 300 दूसरे नेटवर्क मिनट्स पाओ अब पहले से बेहतर कनेक्शन और सर्विसेज के साथ पूरा हफ्ता बेफिक्री से अनलिमिटेड स्ट्रीमिंग और सोशलाइजिंग करते जाओ क्योंकि टेलीनॉर है ना यार جعلی نامی اسکیم اور مالی فراڈ کے پیغام ملنے کی صورت میں اپنے موبائل آپریٹر کی ہیلپ لائن پر رجوع کریں
4: رقمی اسلامک ڈیجیٹل بینک یہاں ملیں گے ریئل سولوشنز جیسے بس 5 منٹس میں اپنا اکاؤنٹ اوپن کریں
5: فنڈ ٹرانسفر ہو یا کوئی بھی بل پیمنٹ آلویز آن کسٹمر سپورٹ کے ساتھ
4: کیونکہ رقمی ہے 100% اسلامک
5: جو تم چاہو
4: ڈاؤن لوڈ دی ایپ ناؤ
6: فالو سری ایف ایم 89 آن یوٹیوب ٹو گیٹ یور ڈیجیٹل کانٹینٹ فکس Podcasts, reviews, interviews and so much more. Non-stop content for you.
7: A Vail flat 30% off at the Diners Great Festive Celebration. Hurry up and visit store now or shop online at diners.com.pk. Terms and conditions apply.
8: Mubarak ho! YouFone and Telenor ki calling families milkar ho gayi hain more than 7 crore. To YouFone se Telenor and Telenor se YouFone karo latadat calls kisi bhi package pe aur raho connected more than ever before.